0: अर्जामीन, मैं हूँ हिरा शिवाक। इस प्रोग्राम के जरिए आप जापानी जबान के दिलचस्प और कारामे जुमले सीख रहे हैं।
1: आज का 21वां सबक अपनी मौजूदगी का मकाम बताने से मुतालिक है। प्रोग्राम के आखिरी हिस्से में हम जापान के कन्वीनियंस स्टोर्स के बारे में बताएंगे।
0: ताम और मियां होकाइडो में हैं। आज वहां के एक मकबूल सियाहती मकाम सपोरो घंटा घर में काइतो से उनकी मुलाकात तय है। बाहर चूंकि खासी ठंड है, इसलिए वो टावर के अंदर इंतजार कर रही हैं। इस दौरान ताम को काइतो का फोन आता है।
1: तो आइए सबक नंबर 21 का मकालमा सुनते हैं।
2: もしもし、タムさん、今どこにいるの？
3: 時計台の中にいます。
2: え、中？じゃあ僕もすぐそっちに行くね。
3: わかりました。あ、カイト、こっちこっち。
4: ごめん、遅くなって。
1: अब हम इस मकालमे की वजाहत करते हैं।
0: काइतो ताम को फोन करता है।
4: もしもし、タムさん。
1: हेलो ताम सान,
4: इमा दोको नी इरुनो?
1: अभी आप कहाँ हैं?
0: ताम जवाब देती है,
3: टोकेदाई नो नाका नी इमास,
1: घंटा घर के अंदर हूँ।
0: काइतो कुछ हैरत से कहता है,
4: ए नाका?
1: अरे अंदर?
0: फिर वो ताम से कहता है,
4: जा बुक मो सुगु सोच्ची नी इकुने,
1: तो फिर मैं भी फौरन उधर पहुँचता हूँ।
0: ताम जवाबन कहती है,
3: वकारिमास्ता,
1: ठीक है।
0: कुछ देर में काइतो टावर के अंदर आता है और इधर उधर नजरें दौड़ाता है। मियाँ उसे देख लेती है और उसे मुखातिब करती है।
3: आ, काइतो।
1: अरे काइतो।
3: कोच्ची कोच्ची।
1: इधर इधर।
0: काइतो फौरन उनके करीब पहुंचता है और कहता है,
4: गोमें, ओसोकु नत्ते।
1: माजरत, मुझे देर हो गई।
0: चले अच्छा हुआ, इन्होंने जल्द एक दूसरे को ढूंढ लिया।
1: घंटाघर सफेद रंग की दो मंजिला चौबी इमारत है। बड़ी घड़ी उसकी सुर्ख छत पर नस्ब है। ये घंटाघर 1878 में तामीर किया गया था।
0: तो आइए आज का मकालमा एक बार फिर सुनते हैं।
2: もしもし、タムさん、今どこにいるの？
3: 時計台の中にいます。
2: え、中？じゃあ僕もすぐそっちに行くね。
3: わかりました。あ、カイト、こっちこっち。
4: ごめん、遅くなって。
0: आज के सबक का कलीदी जुमला है, घंटा घर के अंदर हूँ।
3: टोकेदाई नो नाका नी इमास।
0: अगर आप इसे याद कर लें तो इसे इस्तेमाल करते हुए अपनी मौजूदगी का मकाम बता सकते हैं।
1: टोकेदाई के मायनी है घंटा घर, और नाका यानी अंदर। चुनांचे टोकेदाई नो नाका का मतलब हुआ घंटा घर के अंदर। नी मकाम के साथ इस्तेमाल होने वाला हर्फ जार है, और इमास फेल इरु यानी मौजूद होना की मस शक्ल है। आज का नुक्ता, अपनी या किसी और की कहीं मौजूदगी बताने के लिए फेल इमास इस्तेमाल किया जाता है।
0: गुज़िश्ता सबक में इसी मायने में फेल अरिमास इस्तेमाल किया गया था, तो इमास इससे किस तरह मुख्तलिफ है?
1: इमास बुनियादी तौर पर इंसानों या दीगर जानदारों के लिए इस्तेमाल किया जाता है, जबकि बेजान अशिया की मौजूदगी जाहिर करने के लिए फेल अरिमास इस्तेमाल होता है।
0: अच्छा, जानदार और बेजान का फर्क, ठीक है, मैं समझ गई।
1: किसी को अपनी मौजूदगी का मकाम बताने के लिए उस जगह के नाम के बाद हर्फ जार नी लगाएं और आखिर में फेल इमस। मजीद वजाहत के लिए किसी मशहूर मकाम का हवाला देना बेहतर होगा, जैसा कि आज के कलीदी जुमले में है, टोकेदाई नो नाका नी इमस, यानी घंटा घर के अंदर हूँ। इस जुमले में अल्फाज की तरतीब यूँ होगी, पहले मशहूर मकाम का नाम, फिर हर्फ जार नो, फिर मशहूर मकाम के हवाले से अपनी जगह, मसलन अंदर, सामने, दाएँ बाएँ वगैरह, और आखिर में नी इमस।
0: कलीदी जुमले में मशहूर मकाम टोकेदाई यानी घंटा घर, और उसके हवाले से अपनी जगह नाका यानी अंदर, ठीक है ना?
1: जी बिल्कुल ठीक।
0: तो सामीन अब सुनिए और दोहराइए।
5: टोकेदाई नो नाका नी इमास, टोकेदाई नो नाका नी इमास।
0: जी सामीन, यकीनन आपने उम्दगी से दोहरा लिया होगा।
1: और अब फोन पर होने वाला एक मकालमा सुनिए। एक शख्स मुखातिब को अपनी मौजूदगी के मकाम के बारे में बता रहा है।
6: इमा दोको नी इमास का? 改札の前にいます。
1: اور اب مکالمے کی تشریح.
6: ایمہ دو کو نہیں امس کا؟
0: ابھی آپ کہاں ہیں؟
1: ایمہ کے معنی ہیں ابھی یا اس وقت، اور دو کو نہیں امس کا یعنی کہاں ہیں. لفظ دو کو یعنی کہاں آپ پہلے سیکھ چکے ہیں.
6: کائی ساتس نو مائے نہیں امس،
0: ٹکٹ گیٹ کے سامنے ہوں.
1: کائی ساتس ریلوے اسٹیشن کے ٹکٹ گیٹ کو کہتے ہیں، اور مائے یعنی سامنے. چنانچہ کائی ساتس نو مائے نہیں کا مطلب ہوا ٹکٹ گیٹ کے سامنے.
0: اب سنیے اور دہرائیے.
5: ایمہ دو کو نہیں امس کا؟ کائی ساتس نو مائے نہیں امس. کائی ساتس نو مائے نہیں امس.
1: اب کچھ اور مقامات کے ساتھ مشق کرتے ہیں. فرض کریں آپ کسی کنوینئنس اسٹور کے اندر ہیں، تو یہ بات آپ دوسرے شخص کو کس طرح بتائیں گے؟ کنوینئنس اسٹور کو جاپانی میں کہتے ہیں
5: کومبینی. کومبینی.
1: اور اندر کو ناکا. تو سامعین کوشش کریں،
3: کومبینی نو ناکا نی ایمس. کومبینی نو ناکا نی ایمس.
1: اور اگر آپ معلوماتی مرکز کے برابر میں کھڑے ہیں تو یہ بات کس طرح بتائیں گے؟ معلوماتی مرکز کی جاپانی اس کے انگریزی متبادل یعنی انفارمیشن سینٹر کی مختصر شکل ہے،
5: انفارمیشن. انفارمیشن.
1: اور برابر میں کو کہتے ہیں
5: یوکو. یوکو.
1: جی سامین کوشش کریں،
3: انفارمیشن نو یوکو نی ایمس. انفارمیشن نو یوکو نی ایمس.
0: جی سامعین، آپ نے یقیناً درست جملے بنا لیے ہوں گے.
1: اور اب اضافی معلومات کا کارنر. آج کا جملہ تام کا جملہ ہے جو اس نے فون پر کائتو سے کہا تھا، اسے اسی طرح یاد کر لیں.
3: وکاریماشتا.
1: وکاریماشتا کے معنی ہے ٹھیک ہے یا سمجھ گیا. یہ اس بات کا اظہار ہے کہ آپ مخاطب کی بات اچھی طرح سمجھ گئے ہیں.
0: اب اسے مختلف افراد کی آواز میں سنیے.
7: وکاریماشتا.
8: وکاریماشتا.
9: وکاریماشتا.
0: سامعین اب آپ کی باری ہے، تو سنیے اور دہرائیے.
5: وکاریماشتا.
1: اب آج کا مکالمہ ایک بار پھر سنتے ہیں. اس حصے پر خصوصی دھیان دیں جس میں تام اپنی موجودگی کا مقام بتاتی ہے.
2: もしもし、タムさん、今どこにいるの？
3: 時計台の中にいます。
2: え、中？じゃあ僕もすぐそっちに行くね。
3: わかりました。あ、カイト、こっちこっち。
4: ごめん、遅くなって。
10: ハルさんの知恵袋。
0: اب ہاروسان کی زنبیل کا کارنر. آج کا موضوع ہے جاپان کی کنوینئنس سٹورز.
1: ہرات، جاپان کے کنوینئنس سٹورز کے بارے میں آپ کا کیا تاثر ہے؟
0: یہ واقعی کنوینئنٹ یعنی باسہولت ہیں، اس لیے میں ان سے اکثر خریداری کرتی ہوں، اور کبھی کبھار تو کسی سے ملاقات کے مقام کے طور پر بھی استعمال کرتی ہوں.
1: جی، کنوینئنس سٹورز جاپان کے ہر علاقے میں پائے جاتے ہیں، اور انہیں ڈھونڈنا بھی کافی آسان ہوتا ہے. زیادہ تر کنوینئنس سٹور سال بھر 24 گھنٹے کھلے ہوتے ہیں. ان میں تیار کھانے، سینڈوچ، مٹھائیوں اور مشروبات سے لے کر اسٹیشنری اور میگزین تک، یعنی روزمرہ استعمال کی وسیع اقسام کی چیزیں دستیاب ہوتی ہیں. بعض میں تو شیمپو، صابن، کپڑے دھونے کا پاؤڈر، موبائل فون کی بیٹریاں اور زیر جامے اور موزے تک دستیاب ہوتے ہیں.
0: یعنی ان میں روزمرہ زندگی کی تمام ہی چیزیں دستیاب ہوتی ہیں؟
1: جی ہاں، تقریباً تمام ہی چیزیں. ان میں نہ صرف اے ٹی ایم سے رقم بھی نکلوائی جا سکتی ہے، اور یہاں سے انٹرنیٹ کے ذریعے خریدے گئے ٹکٹ وغیرہ بھی وصول کیے جا سکتے ہیں. یہ واقعی کنوینئنس یعنی سہولت کے حامل اسٹورز ہیں.